0: It's 2 p.m.
1: This time check is brought to you by
2: D Skin Beauty Cream. Asli Glow Hardiya Josho. A product by Biocon International Pakistan.
3: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN News.
4: Brought to you by
5: Super White Rice Collagen Beauty Cream.
6: A product by अक्सा कॉस्मेटिक्स पाकिस्तान.
7: लोगों को ऑप्शन भी न हो, माजी में भी धरना जरिए मुल्क की मैशियत के नुकसान पहुंचाया हुआ हो. इस्लामाबाद में तकरीब के खिताब कंदे नायब वजीर आजम इसहाक़ डार चयो आहे त दहशतगर्दी खिलाफ़ जग में हर सूबे खे पंहिंजो किरदार अदा करणो आहे.
8: पीटीआई चेयरमैन बैरिस्टर गौहर ऐं सलमान अकरम राजा जी अपोज़िशन लीडर महमूद खान अचकज़ई अलामा राजा नासिर अब्बास सां मुलाक़ात. केपीए में इमरजेंसी ऐं गवर्नर राज बाद वारी सूरत हाल ते ॻाल्हियूं. वफ़ाक़ी हुकूमत जे क़दमनि ख़िलाफ़ आला अदलिया सां राब्तो करण ते मुशावरत.
7: सुहेल आफरीदी समेत पीटीआई जा 8 अॻवान हिफ़ाज़ती तहवील में आहिनि. केपीके पुलिस मूजिब सुहेल आफरीदी, केपीके असेंबली जो स्पीकर सलीम सवाती, जुनेद अकबर ऐं बिया पुलिस जी हिफ़ाज़ती तहवील में आहिनि. पुलिस अलर्ट आहे, कंहिंखे बि कानून हथ में खणण न ॾींदी.
3: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज.
9: आप सुन रहे हैं GAFM 88 नेटवर्क, सिंध की आवाज.
10: फाइनली अब थोड़ा मी टाइम बनता है. हाँ तो और क्या, सारा दिन फंक्शन में बिजी रही हैं हम. अब स्किन की केयर करें, कल बारात पे भी जाना है. तुम स्ट्रॉबेरी वाली, वो भी सुपर वाइट की? ऑब्वियसली मेरी फेवरेट है, क्योंकि इससे ही मुझे कोरियन ग्लास स्किन मिलती है. तुम कौन सी यूज करती हो?
11: मैं सुपर वाइट की राइस क्रीम यूज करती हूँ, जिसमें पाया जाने वाला कोजिक एसिड स्किन को हेल्दी रखता है एंड ग्लोइंग रखता है.
10: मेरे फेस पे ऑयल बहुत होता है, इसलिए फ्रेश स्किन के लिए सुपर वाइट ऑयल फ्री क्रीम.
11: और मैं सुपर वाइट टर्मरिक क्रीम, जिसके यूज से मेरी रंगत रहती है गोरी. एंड आई एम यूजिंग विटामिन सी क्रीम फॉर ग्लोइंग क्लीन स्किन.
10: अच्छा, वेरिएंट सबके डिफरेंट, लेकिन चॉइस सबकी है.
12: सुपर वाइट.
13: अमड़ सिंध जे सींध में एक चमकंदड़ सितारो,
14: डुखोयल इंसानियत जी खिदमत जो बेहतरीन मिसाल.
13: अम्मा आयशा अस्पताल लोतकाणी चौक मातली ते औरतुनि जी बीमारियुनि जी माहिर डॉक्टरियाणी डॉक्टर अतीका सईद.
14: रोज़ानो सुबुह जो 10 खां रात जो 10 बजे ताईं मरीज़नि जो इलाज कंदी.
13: औलाद जो न थियण, औरतुनि जे मखसूस बीमारियुनि, हई में सूर, चेल में सूर, रत जो घटि थियण, कमज़ोरी ऐं औरतुनि ऐं ॿारनि जो इलाज ऐं अल्ट्रासाउंड कंदी आहे. ऐं नॉर्मल डिलीवरी पिण कई वञे थी. ऐं डॉक्टर अनम सईद अल्ट्रासाउंड स्पेशलिस्ट अल्ट्रासाउंड कंदी आहे.
15: यादि रखंदा, डॉक्टर अतीका सईद हर जुमे जे ॾींहुं मरीज़नि जो मुफ़्त इलाज कंदी.
14: एड्रेस अमा आशा अस्पताल नोतकाणी चौक मातली. वधीक मालूमात लाइ 2347-3241-230.
16: खुशखबरी खुशखबरी, अवां जे पंहिंजे शहर मातली में अलरासी हेल्थ केयर क्लिनिक डंदो रोड मातली ते खुली चुकी आहे, जिते ॿारनि, औरतनि ऐं मर्दनि जे हर बीमारी जो इलाज क्वालिफाइड ऐं MBBS सीनियर डॉक्टर मोहम्मद अशरफ लगारी कंदो आहे. डॉक्टर मोहम्मद अशरफ लगारी साहब रोज़ानो शाम 4 वॻे खां राति 10 वॻे ऐं हर आचर ते सुबुह 10 वॻे खां राति 10 वॻे ताईं मरीज़नि जो इलाज कंदो आहे. यादि रखंदा, दायमी बुखार, नज़लो ज़ुकाम, बदन में सूर, चेनी, कमजोरी, मलेरिया, मुदे जो बुखार, टीबी, बदहज़मी, मल्लो ऐं ॿियनि बीमारियुनि जो इलाज कंदो आहे.
17: एड्रेस दंदो रोड अल मदीना होटल जे पोयां डॉक्टर मोहम्मद अशरफ अल राज़ी हेल्थ केयर क्लिनिक मातली. वधीक राब्ते लाइ सजाद अली लिगारी, मोबाइल नंबर 0370-3495-244.
13: خوشخبری خوشخبری اکھن جی مفت کیمپ فاران شوگر ملز شیخ برکیو میں مریضن لائے ٹے ڈی واری مفت اکھن جی سرجیکل کیمپ پروگرام داخلہ آپریشن 13 & 14 اکتوبر بروز انگارے ارباجے ڈی ور ملز میں لگائی پئی ونجے جے میں اکھن جی بیمارین جا ماہر ڈاکٹر انہن جی ٹیم اکھن جا مفت فیکو آپریشن کندا لینسز لگائیندا اواں بھی مفت اکھن جی کیمپ میں بھرپور فائدہ حاصل کرے سگو تھا ہند فاران شوگر ملز ڈسپینسری مل کالونی نوٹ سبنی مریضن کے لینسز کھادو چشمہ دواؤں مفت میں ڈنوں ویندیوں مریض پان سا گڈ موسم مطابق بستر تھاؤں کھڑی اچن طرفا محمد عمر امین باوانی چیئرمین باوانی گروپ
0: ماتلی آس پاس کی عوام لائے خوشخبری ماتلی شہر جی پہری ہول سیل محمدی فارمیسی ماتلی جتے ہر دوا اواں کے ہول سیل ریٹ میں ملندی میڈیکل اسٹور وارن لائے 12% گھرو صارفین لائے ہر دوا 10% تے ملندی جکا میڈیسن اساں وٹ بر وقت پوری کرے ڈیندا سی گھرو صارف ہوجے یا میڈیکل اسٹور وارا انہن کے رائڈر جے ذریعے اسٹور یا گھر تے میڈیسن پہنچائی ویندی رائڈر کے 50 rupees خریدار ادا کندو ٹائمنگ صبح 9 to 6:30 شام تائیں نوٹ لوز گوریوں یا کیپسول نہ ملندیس محمدی فارمیسی نزد علی شیر کانٹا مین حیدرآباد روڈ ماتلی رابطے لائے اشوک کمار موبائل نمبر 03130863163
12: خوشخبری اواں جے پینجے شہر ماتلی میں اواں جو جاتل سنیاتل نظامانی میڈیکل سینٹر راؤ دلمیر گارڈن جے ساموں سلیم کالونی ٹنڈو غلام علی روڈ ماتلی ڈاکٹر عزا مصطفیٰ سی ایم ایچ ہاسپٹل کراچی جی مشہور ڈاکٹریانی اولاد جو نہ تھین عورتن جی مخصوص بیمارین جو علاج بار جو نہ تھین بانج پن
0: ڈاکٹر عزا مصطفیٰ ایم بی بی ایس ریڈیولوجی الٹرا ساؤنڈ جی ماہر ڈاکٹریانی ہانے روزانو مریضن جو علاج کندی یاد رکھ نظامانی میڈیکل سینٹر عوام

0: እንደ ዘፈርደስ ያለን
1: Thank you.
0: Program.
1: Program वधिक हैं. Thank you, thank you. तमाम गणे मेहरबानी दुआओं जे ला लखत हो रहा खुश हो जो आबाद हो जो तमाम गणे मेहरबानी. ही आहे GFM 88 रेडियो नेटवर्क जो आवाज जेकडे अवां असन जो आवाज कनाए पे ता शामिल थी सको था बुड़ी 344 25 25 786 ते रिसनासी कॉल के जी आहे. हेलो अस्सलाम वालेकुम सर. अल्हम्दुलिल्लाह केर साहब है किथा का पे गलन
2: किथर जवला खामन से चने को गला
1: है सर. चाला चांडे साहब खुश आयो ठीक है
2: जी जी
1: जी अवां से करबी केर पे बुधे.
2: हेलो सर पिसाय लो खैरा
1: अल्लाह पाक जा किरोडे करमेन तवां से करबी केर पे बुधे
2: सब को बाहर आ जदी सर दंते
1: सबनी बाहर जो मेहरबानी लखत होरा. थैंक यू वेरी मच तवां काल कई
2: नाला खाना पे संगत के बाहर जा
1: जल्दी खणी वठो साईं.
2: मुझे भाव आसम खान चांडियो दोस्त है भैया संगत बाबर चांडियो जुल्फकार चांडियो
1: जी जी मेहरबानी सर लख तौर खुश हो जो आबाद साज आवाज के साथ में वहां जो मोहब्बत ॾिसंदासीं त कॉल ते असां गॾु केरु आहे. हलो अस्सलाम वालेकुम. हलो अस्सलाम वालेकुम. अस्सलाम वालेकुम.
3: وعلیکم السلام بھائی سال خوش ہے خیر
1: الحمد للہ کیر صاحب
3: سائی ناز فقیر محمد جلالانی آر جے غلام حسین جلالانی ضلعو سانگڑ
1: چال سائی میٹھا مانو خوش آیو ٹھیک آیو چنگا بھلا
3: اللہ سائی جا احسان تاں باہر جو دعاؤں تاں جو حال حال تاں ٹھیک ٹھاک آیو تاں جی پوری ٹیم خوش آ
1: شکر الحمد للہ جی ایف ایم 88 سجو سب ٹھیک ہیں ائی اواں سا کر بیو کیر ہے केर पियो ॿुधे
3: सॼी सिंध छोड़े थी बहरहाल कुझु साथी मुंहिंजा मूंसां गॾु आहिनि जिन में रुस्तम अली पावर रोशन अली पावर गुलाम रहीम बलोच चोवन कुमार कोहली कुर्बान ख़ासि के लिए मुंहिंजे